0: نودي هيك ميجاهرتز دي لا يف ابدوس ام جات
1: دي بهي اف ام اهون درنا بدل قرني
2: وران خاص هوشيلون تري गेस्ट आरजे
3: गेस्ट आरजे गतुगा बद्दल कुरा फराता एको तफात मौदू तक वाहक द कानुमगे फुर्सत
2: गेस्ट आरजे नुवदिहा एके मेगाहर्ट्ज दिवे एफएम
4: गेस्ट आरजे बुरास वेद्दो गेरेगंड अगडी फनरेगा स्टूडियो इन वगुतु

0: نوايكم.
1: مودي هيك ميجا هرتز دي بي اف ام ابدوس ام ميجا توكا.
2: دي بي اف ام جنستني
3: وايرل وايف
4: एक गोएको तो मगपो लिखवा लवतका एक चार्ट तोगे एम में टॉप लवतका अदे मिनोनस एक प्लेटफॉर्म तोगे एम में वायरल लवता
3: वायरल वाइब
5: कौन में हफ्ता आगे बस आदित्य दोहोगे मेंदुरफा हो देज जहायर रिपीट होम दोहोगे रेगंड एगार जहायर ಅದಿ ಅಂಗಾರ ದೋಹಗೆ ಮೆಂದಮು ಬಾರ ಜಹಾಯ
2: ವೈರಲ್ ವೈ ಹಮಯಕಣಿ ಮೋದಿ ಹೇಕೆ ಮೆಗಾಹರ್ಟ್ಸ್ ದಿವೆ